Thank you.

参加了几年。

आजको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर सञ्चालन गरेको जिल्ला अधिवेशन सम्पन्न गर्दै आजको जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। बाह्र जिल्लाको निर्वाचनमा प्रक्रिया जारी रहेको राष्ट्र

saber.

Thank you.

0: सम्पर्क गर्नुहुन्छ भने चाहिँ उहाँ तपाईँको पोजिसन अहिले अरूभन्दा पनि यो वर्ष हामीले त्यसो भने क्लाइमेट एक्सनको थिममा नआइरहने गर्दाखेरि क्लाइमेट कन्डिसनले चाहिँ हामी धेरै भनरेबल छौँ भन्ने चाहिँ मेरो बुझाइ हो।
1: जस्तो समग्र अभियानसँग कुरा गर्नु

हाम्रो एउटा परिस्थितिले देखाउनु थियो कि हामी एकजना परिस्थिति हुनुहुन्थ्यो।

initiative चाहिँ चाहिँ कसरी हाम्रो मूल्यहरूलाई राख्छौँ भन्ने कुरा चाहिँ एकदमै गहन विषय छ र एकजना पोलिसीको कुराहरू भन्छ. तपाईँ नीतिहरू लिएको छ नि त कहिले उहाँको काम छ सफा छ उहाँले तपाईँको पर्मिटहरू छ त्यो पनि आएको छ. होइन छलफल पनि जरुरी छ पर्याप्त चाहिँ नहोला छलफल आफ्नोमा तर अब हामीले बेसी पब्लिकले त त्यो छलफल गर्छौँ. अब हामीले आफ्नो लेभलमा गरेको सबै मिटिङ्स कोअर्डिनेसन त देखिँदैन नि त एज अ नर्मल मान्छे हामी जनता भएर देखिँदैन. उहाँहरूले पनि कोअर्डिनेसन कोलाबोरेसनको लागि फोटो लगाइरहनु भएको छ नलगाते भन्ने होइन तर अलिकति स्ट्रेटेजिक अलाइनमेन्टमा चाहिँ सबैले किनभने एउटै खालको काम तपाईँले पनि मैले पनि गरिसकेको हुनसक्छ. सरकारको कामबाट जति हुन पर्ने हो त्यो छलफलको विषय चाहिँ राम्रोसँग साधारणसँग पुग्दैन भन्ने गर्दाखेरि कुनै पनि प्लास्टिकै पर्दा पनि त पटक पटक त्यो चाहिँ सरकारले रोक्न लगाइसक्यो. चालिस महिनाभन्दा त प्लास्टिकै प्रयोग नगर्नु होला भन्ने पनि हामी पब्लिकले चाहिँ बुझाइरहेको छौँ. प्लास्टिक नदिन जान्छ सामान छोड्दा होइन त्यो प्लास्टिक झोला दिएपछि मात्रै सामान बोकेर हिँड्ने गर्छ नि कतिपय. त्यसले चाहिँ के भन्ने हामी आफै पनि जिम्मेवार भयौँ र वातावरण बिगारेर गएका छौँ. सरकारले त्यो जिम्मेवार तरिकाले काम गर्न नसकेको के भन्ने यो प्लास्टिक झोला चाहिँ सुरु गर्नुपऱ्यो भने मैले कुरा होइन त्यो सिङ्गल युज प्लास्टिक प्यानेट चालिस माइक्रोन भन्दा तल अहिले बन्द छ नि त. अनि अहिले मात्रै होइन तपाईँको भूकम्पको अगाडि पनि बन्द थियो र त्यतिखेर म पनि अलिक प्लास्टिक बन्द गरेको छ भन्दा मैले भन्नु सक्छ. त्यतिखेर हामीले पब्लिकसँग मेरो आफ्नो पर्सनल ओपिनियन कुरा गरिरहँदा चाहिँ ब्यान त भयो तर यो ब्यानलाई चाहिँ सफल बनाउन दुई तिनवटा तहबाट मात्रै सम्भव हुन्छ कि सबैबाट सबैजनाले सबैतिरबाट पुस गर्नुभयो भने मात्रै. फर्स्ट त अभियसली प्रोड्युसर्सले चाहिँ त्यो म्यान्डेटभन्दा म्यान्डेटमा गएर चाहिँ बल्ल नगरिकन लकडाउनमा गएर प्रड्युस गर्नुभयो भने त्यसको समाधान त्यही नै

पानी तुटेको छ कि भन्ने पनि अरू प्रश्न छ। हामीले त अलिक दूरदृष्टि भएर हेर्नु पर्यो। मेरो हात अगाडि छैन, म त छैन होइन, मैले व्यक्तिमा एयर पोल्युसन मात्र छैन होइन, छ। हामीले चेक गर्यो भने हाम्रो सबैलाई प्रोडक्ट त अब धेरै पर्सेन्टेजमा सबै रेस्पिरेटरी इस्यु होला कि अहिले मलाई नै पेन एलर्ट दिइसक्नु भएको थियो नि डक्टरले, तर होइन पानी लाग्यो भने फेरि रिएक्ट गरिरहेको छ भन्नु उसले आफूले चोप गरे होइन। तर सुस्थ जो अलिकति हुनुहुन्छ, जो बच्चा हुनुहुन्छ, उहाँहरूले चोप गर्यो भने त प्रोसेस हुँदैन नि त, त्यो लाइक चाहियो या चाहिएन होइन। त्यही भएर चाहिँ आफूले देख्दा राम्रो मात्रैमा राम्रो होइन, पानी पनि हेरेर त राम्रै छ, तर अहिले कति धेरै टेस्टिङ गरेर आउँछ जहाँ चाहिँ जहाँको अहिले सुनिरहेको छ समस्या छ नि त। तपाईँको प्लास्टिकको कज हेर्नुहुन्छ भने यो माइक्रो प्लास्टिकको इस्यु एकदमै अबको नेक्स्ट अहिले प्लास्टिक प्लास्टिक भनेर हामी त्यसलाई ठुलो समस्या, यो त ठुलो प्लास्टिक हेरेर देखिन्छ। सोच्नुहोस् त माइक्रो प्लास्टिक जो एकदमै नानो पार्टिकलमा छ त्यसलाई नेक्स्ट लेभल अफ च्यालेन्ज हो नि त। त्यही भएर चाहिँ हामी अहिले नै एकदमै एकदम सोच विचार गरेर यो समस्यालाई निर्माण गर्नु जरुरी छ। यो वातावरण प्रदूषण, वातावरण प्रदूषण भन्ने गर्दाखेरि हामीले ठ्याक्कै सोच्थ्यो भने त हावाको प्रदूषण प्रदूषण हावा मात्रै थाहा पाउँछ होइन, तर त्यसले त धेरै कुराहरू हाम्रो खाली भएर तपाईँहरूलाई अर्कै के छन् वायु प्रदूषणले अब धेरै कुरा हामी त वातावरण प्रदूषण वातावरण वातावरण प्रदूषणले त धेरै धेरै इस्युज छ। तपाईँको वातावरण प्रदूषण भनेपछि खुलाको पोल्युसन भयो, तपाईँको बायोडाइभर्स खुलामा कति धेरै चिरेचल चरहरू हामी समुदाय सँग काम गरेर भन्दा पहिला माछा भेटिन्थ्यो, अहिले प्लास्टिक भेटिन्छ, बोतलहरू भेटिन्छ भन्नुहुन्छ कि कसैले त्यसलाई अपर्च्युनिटिजको रूपमा पनि हुन्छ नि, मैले बोतल करेक्सन गरेर यसरी पनि गर्दै हुनुहुन्छ। तर खोलाको कुरा त्यो भयो, जमिनमा तपाईँको यी मलहरूको प्रयोग विषादी मलहरूको प्रयोग उत्पादन सबै नै घटाएको छ। अब त्यसैमा पहिला चाहिँ अवस्थामा ल्याउँछु म अहिले गर्दिनँ म फर्टिलाइजर हाल्छु भन्नु हुँदैन कि, तर त्यो रिजेनेरेटिभ गर्नको लागि टेक्स लट अफ टाइम, त्यो लट अफ टाइम पेसेन्स छैन नि त, माटो कमाउनु पनि छ, घर पनि परिवार पनि चलाउनु छ। त्यही भएर चाहिँ हामीले गरेको हरेक व्यवहार एकदमै प्रणाली लाग्दो छ, जसरी गल्फको इन्सिडेन्टले गर्दा समुदायहरू कति असर गरेको छ होइन, त्यो समुदाय फेरि एक ठाउँबाट अर्को ठाउँ सिफ्ट हुनुहुँदा सिफ्ट भएको ठाउँमा पानी राम्रो छ कि छैन, त्यहाँ उब्जाने छ कि छैन होइन, त्यहाँको त पुरै बायोडाइभर्सिटी नै चेन्ज हुने भयो नि त कुनै पनि इन्सिडेन्टले गर्दाखेरि। खोलाहरू तपाईँको काटेर बाँध काटेर या विभिन्न इन्फ्रास्ट्रक्चर बनाएर सानो सानो भइसकेको छ, त्यही नै भएको बिना तिनीहरू प्रकृतिलाई चाख्नु भएको खुसिहाल्छ, बेला बेलामा देखा परिरहेको छ, अहिलेमा गएर घरमा पर्नेमा तराईमै पनि होइन, धेरै धेरै तत्त्व भएको तराईकै फाटामा पनि के गरेर हुन्छ नि, खोलालाई सानो बनाइसक्यो कि मेरै घरको खोला मलाई याद छ, सानोमा हामी त्यसमा नथुन्थ्यो जम्प गरेर, अहिले खोलै छैन कि मेरो त्यस्तो कथा भयो एक्लै एक्लै छैन कि, अब कसैलाई मैले मेरो छोरालाई नयाँ नयाँ पढिसकेको भन्दाखेरि विश्वास गर्छु गर्दैन त बाबुले त। त्यही भएर त्यो एकादेखि कम्प्लिट भइसक्यो। म अर्को एउटा इन्ट्रेस्टिङ कुरा, म सानोमा झापामा हुँदाखेरि हाम्रो काठको घर अहिले पनि मेरो काठको घर एकदमै राम्रो काठको घर छ, पहिलाको काठको घरसँगै पहिले थियो, अनि वरिपरि अरू अरू हजुरबाको पनि साइज छैन, पहिला चाहिँ कसरी बस्ने गर्ने चलन थियो भने एकापसमा घर बस्ने, ताकि जोरी डकेटी भयो भने हामी एकअर्कालाई सपोर्ट गर्न सक्छौँ, ठुलो महिला साइडलाई फ्रान्साइजसँग मिलेर बस्ने गर्थ्यो कि। हाम्रो कल्चर एक्चुअली भेरी रिच छ, हाम्रो प्र्याक्टिसेसहरू नजिकहरू छ त्यो पहिलाको, अनि त्यहाँदेखि स्वरूप के जहाँ तपाईँ सर्प रूपकलाको सुन्नुहुन्छ मैले हेर्नु मैले 100% साँप, मैले यति प्रोक्सिमिटीमा साँपहरू छ के गोबरहरू, अनि म एकचोटि मेरै

समाचार का मुख्य शीर्षक प्रतिमा 44 लाख बढ़ी को अवैध सामान बरामद 3 जना पकड़ 5 वर्ष देखी पत्र गिरुआ 6 गोटा अस्पताल 40% में सीमित प्रगति प्राकृतिक संपदा थारू संस्कृति को संगम बन गई पर्दिया को हमेशा पर्यटन आकर्षण उल्लेखनीय वृद्धि लुम्बिनी प्रदेश का नवनियुक्त महामंत्री को शपथ ग्रहण राष्ट्रपति पौड़े राष्ट्रपति का सभापति राम सारे बीच भेद वार्ता बर्दिया प्रहरी प्रसाद सरकार ठूलो नाम का परिमाण का प्रसाद सरी को सामान बरामद प्रसाद सरी गरी भारत बाट ल्याइएका 44,44,000 ₹60 बराबर को अवैध सामान बरामद गरेको हो। बरामद सामान आवश्यक कार्यवाही का लागि राजापुर प्रसाद कार्यालय गरिया बर्दियामा पठाइएको प्रहरीले जनाएको छ। प्रहरी नायक प्रयोग परीक्षक तथा सूचना अधिकारी रेशम पोखरा का अनुसार हिजो लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रिंसिपल टाङबाट सादा पोशाक नखटी टोली जिल्ला प्रहरी कार्यालय पटियाला इलाका प्रहरी कार्यालय ठुटाईबाट खटिएको संयुक्त टोलीले मतपन्न नगरपालिका वार्ड नम्बर 8 सानो सिली बजार स्थित सड़कबाट अवैध सामान नियन्त्रणमा लिएको हो। प्रहरीले 1635 नम्बरको अशोक ल्यान्डर पिकअप भ्यान 1691 नम्बरको बुलेट पिकअप भ्यान ₹1921 नम्बरको पल्सर मोटरसाइकलमा भारतबाट प्रसाद सरी ल्याइएको काँचो केरा 108 पुरा अर्थात् 3790 डर्जन सहित अन्दाजे 25,59,000 बराबरको सामान बरामद गरेको छ। उक्त कार्यमा संलग्न भारत बहराई जिल्ला आमापर्दिया फगरपुरका 20 वर्षे कलिङ खान र 22 वर्षे रिस्वान अनुसारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसै गरी मतपन्न नगरपालिका वार्ड नम्बर 8 स्थित दुई तले वकी गोदाम घर तथा सोही स्थान नजिकै एयरपोर्टको घरको तल्लो तलाको सटर कोठामा खानतलासी गर्दा प्रसाद छली गरी रुखाई सिकाएर राखेको विभिन्न किराना सामान समेत बरामद गरिएको छ। ती सामानको अनुमानित मूल्य 18,50,460 रुपियाँ छ। बरामद गरेको केरा ठुवानीमा प्रयोग भएका 3 वटा सवारी साधन तथा विभिन्न किराना सामग्री सहित कुल 44,44,260 रुपियाँ बराबरको अवैध सामान राजापुर अनुसार कार्यालय गरिया प्रक्रियामा पठाइएको प्रहरीले जनाएको छ। खर्दियाको ढेवला गाउँपालिका 6 निर्माणाधीन 10 शैयाको नगर अस्पताल 5 वर्षदेखि अल्पत्र अवस्थामा रहेको छ। निर्माण कम्पनीको ढिला सुस्तीका कारण 2079 असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पताल हालसम्म 40% भौतिक प्रगतिमै सीमित भएको हो। 5,34,70,000 रुपियाँ लागतमा निर्माण हुने उक्त अस्पतालको ठेक्का कौरा नेपाल मेगा प्रेन्द्र अमर जी भेले 2078 जेठमा लिएको थियो। गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकारी पुष्पहादुर राणाका अनुसार निर्माण कम्पनीलाई कामको प्रगति अनुसार भुक्तानी भइसकेको छ र बजेट अभावका कारण काम रोकिएको हुँदैन। उहाँका अनुसार सुरुमा जग्गा प्राप्ति सम्बन्धी समस्या भए पनि अहिले त्यस्तो अवरोध नरहेको र ठेकेदारले भुक्तानी लिएपछि काममा चासो नदेखाएको तथा पछिल्लो समय सम्पर्क विहीन जस्तै बनेको छ। गाउँपालिकाले पटक पटक काम तीव्र बनाउन लिखित आग्रह गर्दै आएको छ। सूचना अधिकारी नारायण चौधरीका अनुसार विभिन्न चरणमा म्याद थप पनि ल्याएकोमा हाल थपिएको म्याद आगामी मनशीर्षमा रहेको छ। निर्माण स्थलका सहयोग इन्चार्ज मिराज घिमिरेले पछिल्ला 2 महिनादेखि निर्माण कार्य पूर्ण रूपमा ठप्प भएको जानकारी दिनुभएको छ। अस्पतालका लागि निर्माण गरिने 2 पटकमध्ये एउटा मात्र ढलान भएको छ भने अर्को पटकको अधिकांश काम अझै बाँकी छ। गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष चमान सिंह केसीले अन्य स्थानीय तहमा नगर अस्पताल सञ्चालनमा आइसके पनि केवलमा भने ढिलाइ भएको भन्दै अब पनि प्रगति नभए कानूनी कार्यवाही प्रक्रिया अघि बढाइने चेतावनी दिनुभएको छ। यता निर्माण कम्पनीका प्रतिनिधि नारायण छेत्रीले
आपस एक निर्माण समावेश साइट में पुगे कही दिन भिता पुनः शुरू होने दावी करते थपक म्याद निर्माण संपन्न करने प्रतिबद्धता जनाऊ अस्पताल निर्माण संपन्न होगा केवल गांव पालिक का स्थानवासी अच्छी प्रचार के लिए राजा पंद्रह अस्पताल प्रक्रिया अस्पताल वरिया में जान प्रत्येक जिला कई विकट क्षेत्र मानने के स्वास्थ्य सेवा विस्तार को लक्ष्य इसलिए प्रभावित बने बर्दिया जिला प्राकृतिक सौंदर्य जैविक विविधता समृद्ध थार संस्कृति को अनुपम संगम का रूप में परिचित बंद जाना यहां संचालन रहकर सामुदायिक तथा निजी होमस्टे आंतरिक तथा बाह्य पर्यटक को प्रमुख आकर्षण का केन्द्र बन ता प्राकृतिक तथा सांस्कृतिक संपदा संपन्न प्रक्रिया में आने पर्यटक होमस्टे स्थानीय जीवन शैली परम्परागत खानपान सांस्कृतिक प्रस्तुति आत्मीय आतिथ्यता को अनुभव कराते आया यही कारण पछिल्ला वर्ष होमस्टे पर्यटन प्रति

सिर्जनाकरण का साथ ही स्थानीय उत्पादन को प्रचारीकरण का थार संस्कृति को संरक्षण में महत्वपूर्ण योगदान पुर्याएको छ। भारतीय का प्रमुख पर्यटक गंतव्य प्रज्ञा राष्ट्रीय निकुंज कृष्णसार संरक्षण क्षेत्र कर्णाली पुल देवराइन्टे परियाताल सतखोला ताल केदारेश्वर धाम रहेका छन्। विशेष गरी नेपालको सबैभन्दा लामो पुलका रूपमा चिनिने कर्णाली पुल र परिजन पोल पुलुकानका लागि प्रसिद्ध भारतीय राष्ट्रिय निकुञ्ज पर्यटकको रोजाइमा पर्ने गरेका छन्। पर्यटन व्यवसायसँग सम्बन्धित स्रोतका अनुसार भर्तियामा आउने पर्यटक मध्ये करिब 90% स्वदेशी र 10% विदेशी पर्यटक रहेका छन्। प्राकृतिक सौन्दर्य सहित हाम्रो समुदायको मौलिक संस्कृति पनि पर्यटक आकर्षणको मुख्य आधार बनेको छ। थारू समुदायमा रहेको मुखुका लट्ठी झुम्रा सोखिया हुडुङ्गा नाच जस्ता सांस्कृतिक प्रस्तुति हुने स्थानमा आउने पर्यटकका लागि विशेष आकर्षण बन्ने गरेका छन्। होम स्टे संचालक गोविन्द थारू र रेणुका थारूका अनुसार यस्ता कार्यक्रमहरूले पर्यटकलाई स्थानीय जीवनशैलीसँग नजिक गराउनका साथै नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने माध्यमका रूपमा पनि काम गरेका छन्। भारतीय राष्ट्रिय निकुञ्ज तथा आसपासका सामुदायिक वनमा क्षेत्रमा पूर्व पार्टी बाघ एकछिनदेखि लिएर जङ्गली हात्ती चितुवा डल्फिन कृष्णसार चितल लगायतका परिजन्तु अवलोकन गर्न सकिन्छ। प्राकृतिक वातावरण जैविक विविधता र सांस्कृतिक सम्पदाको

संदेश स्थापित करेको छ। होम स्टे संचालक तथा होम स्टे महासंघका केन्द्रीय सदस्य राजकुमार चौधरीका अनुसार होम स्टे व्यवसायले दुर्गम गाउँहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ। धरतीलाई अन्नको भण्डार भनेर त्यसै भनिएको होइन। उर्वरभूमि पर्याप्त सिँचाई सुविधा र मेहनती किसानका कारण यहाँ वर्षभरि खेतीबारी हरियाली ढाकिएका हुन्छन्। यति बेला पर्द्याक राज पूर्णतालिकामा चारैतिर हरियाली छाएको छ। कतै चैते धानका बाला

0: विग्रह प्रश्न कसरा सफलता हासिल करने किसान मध्य एक हुनुहुन्छ। राजापुर नगरपालिका सार्थीमा पूजा पहाडीकाल मुक्त कमैयाको जीवनबाट उठेर उहाँले आज व्यवसाय कृषिमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएको छ। उहाँको सफलताको कथा साथी अनुष्ठानबाट
1: राजापुर नगरपालिका साथ भिमापुरकी किसान पहाडी ठारो अतर्गमा धान रोपाईमा व्यस्त रहे एकी उहाँ खेतमा चैते धान के बाला लहा लहा चुट्टी लहा गर्दा दोस्रो दिन बर्खे सिजन के धान लगाइने तयारीमा चुट्टी लहा गर्दै

Thank you.

Ева Мантри Харуна, Тосит Прасад Саудари, Гелирас Прасад, Ранди Прасад Кимле, Ратна Бахадур Патрина, Панари Ратна Хирахан Вайбаса, Тосит Прасад Саудари, Кирши Пуми Прабхаспада Таса Аткари Мантрале, Дели Раджа Прасадле Уджаса Срута Таси Цай Мантрале, Ранди Прасад Кимле Лай, Свасти Мантрале, Ратна Бахадур Патрина, Хоти Прабхад Бикас Мантрале, Тата Панари Лал Ахирле, Антарик Марвила Тата, कानून मंत्रालय को जिम्मेवारी दिए सपह ग्रहण कार्यक्रम मुख्यमंत्री क्षेत्र आचार्य पूर्व मुख्यमंत्री जो बहादुर महरा सभामुख राम भारती मगर उपसभामुख मेनका भारती से लगायत को उपस्थिति रहेको डाङपाट सहकर्मी ओम प्रकाश गुप्ता खबर पठाउनु भएको छ। अब राष्ट्रिय समाचारको पालो। राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजसम्पर्का सभापति आदि लामी छानेले आफ्नो भारत भ्रमणको बारेमा जानकारी गराउनु भएको छ। भारत भ्रमणबाट फर्केपछि राजसपा सभापति लामी छानेले सोमबार राष्ट्रपति पौडेलसँग भेट गरी भ्रमणको बारेमा जानकारी गराउनु भएको उहाँको सचिवालयले जनाएको हो। राष्ट्रपति भवनसित निवासमा भएको भेटमा भारतीय जनता पार्टीको निमन्त्रणमा भएको भ्रमण र भ्रमणमा भारतीय प्रधानमन्त्री लगायतसँग भएको भेटघाट र कुराकानीको बारेमा जानकारी गराएको सचिवालयले जनाएको छ। हामी समाचारको अन्त्यमा आइसकेका छौ। समाचार सक्नु अघि समाचारका मुख्य मुख्य शीर्षक पुनः एकपटक। भर्तियामा 44 लाख पढेका अपेक्ष समान प्रमाण दुईजना पक्राउ, 5 वर्षदेखि अर्को प्रक्रिया 6 करोड 10 सयको नगर अस्पताल।

नमस्कार।

Si esto es mi hostelería, me ha dicho, no voy a decirlo.

भुक्तानीमा यसरी भाँडाबाजी गर्दा नाराबाजी गर्दा

सम्पर्क फोन नम्बर 0484-00195 हो 0484-00210 सँगसँगै पूर्व एघार चौधरी।

ঠিক আছে,

Thank you.

Thank you.

0: जलसत्र मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
1: त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने खेती अपनाऊ,
0: धान छर्ने रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र पुछा क्षेत्रमा पानी पार्नु हो,
2: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, खर्दिना, चामा मन्सुडी र बकुबुनी प्रयोग गरौं।
0: डीएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ,
1: खेत समय आदि परियो बनाऊ, धेरै पानी नजमाऊ,
2: समूहमा पानी पारौ, नहर सफा राखौ, पानीको प्रत्येक खेता बचाऊ,

0: असिलो धामको बिउ पनि श्रेष्ठ एक रूपमा आइसकेको छ।
1: साथै रासायनिक मलमा युरिया, डिएपी, पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी पशु पक्षीको औषधि उपचार सुपथ मूल्यमा गरिन्छ।
0: स्थान श्रेष्ठ एक रूप भाषरी किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा।

पहिला कुरा गरौं समाधान लघु पदार्थ होइन लघु पदार्थ टाढा बसौं स्वस्थ र उज्यालो भविष्य रोजौं रेडियो गुरुबाबा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय प्रत्याबाट जनवि

Thank you.

Thank you.

ما تريدون.

प्रत्येक ठाउँ स्वस्थ बच्चा उज्यालो भविष्य स्तनपान

الله.

0: सकि अनि पारिसको क्रम अन्ना केराकुरी साग सब्जी फलफुलको पोषण खानाले पत्रलाई तन्दुरुस्त बनाउँछ तर खाना सँगसँगै दुई वर्षसम्म स्तनपान जारी राख्नु।
1: रेडियो गोर्खाबाट टेम्पो सहकार्यमा स्वास्थ्य कार्यले वर्गद्वारा अनेक प्रकारले सजिल।
2: नमस्कार, श्री नगरपालिका वडा मोर्ती जडीबुटी उद्योग मण्डलबाट थुप्रै किसिमका औषधि हाम्रो प्रगति जडीबुटी उद्योगबाट हामीहरूले ग्यास्त्री भनौँसँगी जन्डिस पित्त फैली लगायत सबै ठाउँका पत्थरहरूको औषधि उपचार गर्ने गर्छौँ। विषाक्त चिजले रोकेर सबैको औषधि उपचार गर्ने गर्छौँ र हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छौँ भनेर भन्ने आफ्नो कोरोनामा गएर या नगरमा गएर निवेदन दिएर त्यहीबाट सिफारिस लिएर आएकालाई मैले प्रश्नमा लिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँबाट त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार ल्याइसकेको छु र अब घाउ खतिरा कस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधि उपचार गर्दै गर्छौँ। जस्तै मासु पलाएको आँखाको हल्कामा आँखाको हल्काखाली मुख्यमन्त्री कलेजको मुख्य वित्त चाहिँमा बुढीहरूको मासु पलाएको सबै दिने गर्छौँ। मेरो फोन नम्बर 98-86-86-128 98-86-86-128 98-20-21-41 हो। मलाई एकपटक सेवा गर्ने मौका नमस्ते दिनुहोला। धन्यवाद।

Thank you.

Thank you.

ஏ

Thank you.

Yeah.

الكافرون.

ಸಾಧಾರಣ

Thank you.

Yeah.

0: tipo de pato. Vamos a cara de pichapo.
1: अंतर्राष्ट्रीय मौसम पूर्वानुमान अनुसार जल निगम को प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो अब पानी बचाउने धान खेती अपनाउ, धान छतेर रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र पुछा क्षेत्रमा पानी पारू,
2: कम पानीमा राम्रो हुने धान क्या जाँचहरू जस्तै सुक्खा धान, हर्दी नाक, चामल मसुरी र बहुमुनि प्रयोग गरौं।
1: डीएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ,
0: खेत समयाऊ, पानी बलियो बनाऊ, धेरै पानी नजमाऊ,

किसान चुकदेखि दस दिन सामुदायिक पुस्तकालयको पूर्व सयमा

सुरक्षित परिवार।

ਤਰਕਾਈ ਮਾਈ।

Don't come here.

Yeah.

Thank you.

I am a deep cool.

Yeah.

चले तुम्हारे गहन मान।

I'm

அஞ்சாது அஞ்சாது ஆறு சாந்தா கீழ்த்த

Thank you.

I'm not going to be able to do that.

श्रेष्ठ एग्रोभेट बासकरी किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा

हमारे गाँव के लड़कों का तो जो है सही

I'm gonna go to the bathroom.

संदेश

एक पक्ष के बाद हमें घंटा अवश्य दिन होगा।

Thank you.

bir artı gibi yapacağız.

स्वस्थ र उज्यालो भविष्य।

0: Passagem de Natal então é uma passa ao público uma vitrina grande para o acertar ou apresentar o dito da delegua e me ensinar a tratar.
1: सफा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एलिनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ।
2: त्यसैले किसान भाजपाले दिदी बहिनी हो अब पानी बचाउने धान खेती अपनाउ,
1: धान छर्नेर रोप्ने योजना पानी अनुसार बनाऊ, सिरान मध्य र पुस्ता क्षेत्रमा पानी पार्नु हो,
3: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान, हर्दिना, सामा मनसुटी र बहुमुनी प्रयोग गरौ।
1: डिएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि, एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ,
2: खेत सौ खाली प्रयोग गरौ, धेरै पानी नजगाऊ,
3: समूहमा पानी पारौ, धान सुक्खा राखौ, पानीको प्रत्येक थोपा बचाऊ,
1: पानी बचाई खेती गरौ, आज बनाऊ, परिवारलाई समृद्ध बनाऊ।
3: भविष्यताई आयोजना बैठी

شكرا.

Brutally criminal

Thank you.

0: हो घरमै कसले ढोका भित्र अनिवार्य स्थान सुरु गरौं। छ महिनासम्म आमाको दुधमा पेटमा स्वास्थ्य बच्चा उज्यालो भविष्य एकदम पाक गरौं स्वास्थ्य बुझाउँ। श्रेष्ठ एग्रोभेटमा विभिन्न जातका धानका बिउहरू हाइब्रिडमा एमपी 30-30 64-44 युएस 312 आइएमआरएस 57-86 उन्नत जातको धानको बिउमा राभा 4 सावित्री 752 श्यामा मन्सुरी राम धान 606 505 301 यमनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एग्रोभेटमा आइसकेको छ। साथै रसायनिक मलमा युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी पशुपक्षीको औषधि उपचार सुपथ मूल्यमा गरिन्छ। श्रेष्ठ एग्रोभेट भास्करी किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा।
1: आफ्नो

पाई जहां संस्कार गरी सबले गलत थालहरू दिए स्वस्थ किशोरी जो स्वस्थ भविष्यका घर हो हामीले गुरुबाबासँग सहकारीमा स्वास्थ्य कार्यले बर्दियासी जनयुक्तमा जारी सन्देश सुरक्षालाई छ महिना पाछ अनिवार्य शुरू गरे अन्न

Kami mesti kerja dulu. Kita lagi.

नम्बर छ कमरा दक्षिण आलबहादुर छेत्री श्रमिक स्थानीय व्यक्ति लगायतका सहभागिता रहँदा यी परियोजना बर्दिया जिल्लाका 8 पालिकामा सञ्चालन भइरहेका हरिबहादुर प्रभावित क्षेत्रमा चितुवाका आतंक बहाल ब्लक नियन्त्रण गरा निर्माण पेन्टिलोक सुरक्षित खुराल प्रभावकारी नेपालमा आधारित भूपरिधि तथा संरक्षण कार्यक्रम पूर्वीका आर्थिक सहयोगको मनुकुल नगरपालिका स्थित खाता सामुदायिक वन समन्वय समितिका सहकारीमा बाह्रपत्री नगरपालिका वडा नम्बर 10 र 11 निर्माण पेन्टिलोक फाटा समारोह सरकार अनुगमन कल्लो खैट पाठक

हरिराम थारू बटुलबाट खाटा साउन्ड समन्वय समितिको अध्यक्ष हरिगुरु अनुसार दुई वडामा 1900 शैक्षिक निर्माण आइडीमा भीमौ डाँडोमा 10

संतानों परिवारद्वारा होमस्टे संचालन गराएको 1,40,000 मधुपुर नगरपालिका अध्यक्ष विनिता परियारको वडा नम्बर 5 गायत्री जागीको परिवारहरूले चाहिँ 1,40,000 सहयोग गरेका वचनको चितवनका आक्रमणमा पर्नु त्यहाँ मृतक 12 18 पुनर्याएको 2 परिवारले 6 परिवारमध्ये प्रति परिवार 1,32,000 पुनर्ले सहयोग प्रदान गरेका प्राप्त रकममध्ये पीड़ित परिवार सरकारी खेती बंगुल मैसी पालन शुरू गर्नुबाट मधुपुर नगरपालिकालाई विकसित चेपुवन मनाकी सूर्य पटवा वडा नम्बर 7 स्थित राष्ट्रिय आधारभूत विद्यालयमा इको गार्डन निर्माणका लागि 70,000 सहयोग गरेका

I'm gonna tell you that.

परम्परा

Thank you.

समारोहमा सहभागी हुन यस्तै

0: ग्रेडिङ र नम्बरलाई मात्र प्राथमिकता दिने अहिलेको शिक्षा प्रणाली ज्ञान र सामाजिक रूपान्तरणको प्रक्रिया होइन, विदेश जाने माध्यम जस्तो भएको छ। अब शिक्षा उत्पादन कृषि समुदाय र राष्ट्रिय आवश्यकतासँग जोडिनु पर्दछ। शिक्षित पुस्ताले आफ्नो समाजमा भविष्य देख्ने वातावरण बनाउनु पर्दछ। त्यसैले बेरोजगारमा सामाजिक संरचना कमजोर बनाउने, पुस्ता र सिप हराउने र परनिर्भरतामा बढ्ने भएकाले अहिलेको शिक्षा प्रणालीमा तत्काल फेरबदल ल्याउन आवश्यक छ।
1: प्रधानमन्त्री नरेन्द्र शाहले छैटौं पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णतया दिनु भएको छ। आज सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र कोविन्दले गृहमन्त्रीमा स्वतन्त्र गुरूङ र विज्ञान प्रविधि तथा लघु परिवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति कोविन्दले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। नवनियुक्त दुवै मन्त्री दोस्रो पटक मन्त्री नियुक्त हुनुभएको हो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी डाक्टर गोर्खा एकका सांसद गुरूङ गृहमन्त्री बन्नु भएको थियो भने स्वतन्त्र सांसद गुरूङ सुशीला कान्ति नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ। उहाँहरू दुवैजनाले पदभार श्वेत ग्रहण गरिसक्नु भएको छ। पदभार ग्रहण गर्दै गृहमन्त्री गुरूङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा गर्नुभयो।
2: १९ गति भएको नारायण हिटिराजद्वारा हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अघि बढाउने गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुनावटको घटना पुनर्वधिमा सूक्ष्म निगरानी गरी कार्यवाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेसन भिजिलेन्स टिम एसआईभी टिम गठन गर्ने नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्युरो थप सशक्त र प्रभावकारी बनाउने हाल प्रक्रियामा रहेका अनुसन्धानका पायलहरूलाई शिक्षापूर्णमा पुर्याउन निर्देशन दिने विभिन्नमा रहेका जघन्य आर्थिक संगठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न विभिन्न मुद्दाको प्रकृति अनुरूप विशिष्टीकृत समूह स्पेसलाइज टिम गठन गर्ने।
1: मन्त्री पुनले भने विज्ञान प्रविधिको विकासको लागि विस्तारै हिँडेर ठाउँमा नपुग्ने भन्दै एकदम द्रुत गतिमा दिन रात काम गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो। यसअघि चुनाव नियुक्तिसँगै मन्त्री परिषदको वरियता क्रम पनि हेरफेर गरिएको छ। सरकारले गृहमन्त्री गुरूङलाई ५०० वरियतामा राखेको छ भने उहाँ

पछि ग्रहण हुनेछ। प्रधानमन्त्री नरेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरूद्ध गरेपछि संघीय संसदका दुवै सदनको बैठक आज पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।

जानकारी दिनुभयो।

करीब दुई महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिलासम्म फैलिएको छ। पशु सेवा विभागका अनुसार हालसम्म 55 फार्म प्रभावित भएका छन् भने 4,79,156 पंक्षी नष्ट गरिएको छ। गएको चैत 4 गते कोशी प्रदेशको सुनसरी स्थित ओटाबारी 4 सुन्दर हरेका क्षेत्रमा बर्ड फ्लू पुष्टि भएको थियो। त्यस यता मोरङमा 11 फार्म, झापामा 4 फार्म, ललितपुरमा 3 फार्म, भक्तपुरमा

0: समय सतहालले सम्पूर्ण नियन्त्रणका लागि रोग द्रुत कार्य पनि परिचालन गरिएको बताउनुभयो।
1: विशाल

0: संक्रमण नियन्त्रणका क्रममा देशभर 6,94,193 वटा अण्डा तथा 1,82,775 किलोग्राम दाना नष्ट गरिएको छ। नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिट्यान्स अर्थात विप्रेषण प्रवाह चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ। नेपाल राष्ट्र ब्याङ्कले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार साउनदेखि वैशाखसम्म रेमिट्यान्स प्रवाह 41.2% वृद्धि भई 19,16,40 करोड़ रूपियाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर 13.3% यातायात व्यवस्था विभागले मापदण्ड विपरीतका हेडलाइट र हर्न जडान गर्ने समय साधनमाथि कार्यवाही गर्ने भएको छ। विभागका अनुसार पछिल्लो समय अत्यधिक चम्किला लाइट र चर्को आवाजका हर्न प्रयोग गरेको गुनासो बढ़दै गएकाले यस्ता कार्य गर्नेमाथि कार्यवाही गरिने जनाएको हो। सवारी निरीक्षण तथा परीक्षण मापदण्ड 2074 अनुसार हेडलाइटको प्रकाश र हर्नको आवाजको सीमा तोकिएको छ। नियम विपरीत बत्ती तथा हर्न प्रयोग गरेको पाइएमा कानून अनुसार कस्तो कार्यवाही हुन्छ? सेवायमसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता गणेश सुवेदीले भन्नुभयो,
1: सवारी तथा यातायात व्यवस्था ऐन 2049/167 उल्लेख भए अनुसार निषेध गरिएको क्षेत्रमा चाहिँ कसैले पनि हर्न बजाउन पाउँदैन। यदि त्यसरी हर्न बजाउनु भएको छ भने उहाँलाई चाहिँ त्यो कसरा अनुसार चाहिँ पहिलोचोटिको लागि 500 जरिमाना गरिने, दोस्रो चोटिको लागि 1,000 र तेस्रो चोटिको लागि 1,500 जरिमाना गर्न सकिने।

0: अनियमितता बारे छानबिनका क्रममा नेमुङ से 24 जनाको पासपोर्ट कालो सूचीमा राखिएको थियो।
1: नेपाली कांग्रेसमा सदस्यता अध्यावधिको विषयलाई लिएर दुई दल
2: नयाँ पुस्तकनामा भएको महत्वाकांक्षा र पुरानो पुस्तकले अनुभव गरिरहेको अपमान यी दुईटा कुराको बीचको दुनिया हो।
1: कार्यकर्तामा अनियन्त्र कायमी रिपोर्ट सँगै जलवायु परिवर्तनको असर कम गर्न अप्नाउन सकिने उपाय सहितको विशेष श्रृंखला एरो मौसम बाँकी छ। सीएलएनको साझा खबर सुन्दै गर्नुहोला।
0: नाकान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रौद्योगिकयुक्त दृष्टि आँखा अस्पताल विद्यामोट वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चापही बालेश्वर जर्मन र ओम अस्पतालमा
3: सेवाहरू यिनै इन्जेक्सन मतिबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर गर्न रोक्ने मायोपिय कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको संस्कृतिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5242-5243 महाधिवेशनको सन्दर्भमा रहेको काँग्रेसमा गुर्गर विवाद चरम बिन्दुमा पुगेको छ। संस्थापन मित्र बीचको सदस्यता अध्यावधि विवादले काँग्रेसमा यस्तो अवस्था आएको हो। सदस्यता अध्यावधि गर्न थप गरिएको समय सकिने दुई दिन बाँकी रहँदा हालसम्म करिब 5.5 लाखले अध्यावधि गरेका छन्, जुन पहिलेको तुलनामा झण्डै 2.5 लाखले कम हो। पछिल्लो समय नेताहरू बीच आरोप प्रत्यारोपले कार्यकर्तामा थप अन्यता बढेको छ।
4: आन्तरिक विवादका कारण नेपाली कांग्रेसको

0: दुई हजार तिस एकासी हो करिब करिब हामी पचास जनाको तिस पार्टी बनेको छ राजनीतिक मित्रीहरूले सचिवालयका साथीहरू बसिरहेका छन् जसले यो चुनावमा असर गरे जनले असफल बनाउन खोजे उहाँहरूले भन्नुभएको कुरा हो। दुई दिनपछि कंग्रेसको छयासी सदस्य अध्यावधिको संख्या पछि साँझ राति बाह्र बजीसम्म त आइहाल्छन् केही भएर लाने सकिनु
1: कंग्रेसको चौधौं भारतको विषयमा साढे आठ लाख क्रियाशील सदस्य थिए। पन्ध्रौं भारतको विषयमा आइपुग्दा क्रियाशील सदस्यको संख्या आधाले घट्ने अनुमान गरिएको छ। अन्तिम पटक थपिएको अध्यावधि गर्ने समयमा पनि उत्साहजनक सहभागिता नहुँदा संख्या स्रोत घट्नेछ। समितिले अध्यावधिक नगर्ने नेता तथा कार्यकर्ताको क्रियाशील सदस्यता खारेज हुने बताउँदै आएको छ। पन्ध्रौं महाधिवेशनमा सहभागी हुन विशिष्ट परिचय पत्र एनसीआईडीलाई प्रमुख आधार बनाएर अध्यावधिकको अभियान चलाएकाले अनिवार्य भनिएको हो। तर अभियानलाई पूर्व सभापति सर्वबहादुर देवर पक्ष

भाजपा गुरुछ जेजी आन्दोलन नेता कार्यकर्तामा देखिएको निराशा पार्टी नेतृत्व बीचको आन्तरिक विमेल लगायत हालै सम्पन्न निर्वाचनको परिणामका कारण पनि अग्रगतिमा चासो नदेखिएको भन्दै यसअघि नै नवीकरणलाई सतर्क गर्नुपर्ने

0: प्रश्न सकिँदै छ। प्रजातान्त्रिक अभियानले आगामी महाधिवेशनमा नेतृत्व चयनमा प्रभाव पार्ने कतिपय नेताहरूको आकलन छ, जसले गर्दा नेतृत्वका बीच संघर्ष प्रष्ट देखिन्छ। स्वतन्त्रता अन्तर्वर्तीलाई संस्थापन र संस्थापन इतरका नेताहरूले प्रतिष्ठाको विषय बनाइरहेका छन्। यस बीचमा नेताहरूबीच पटक पटक छलफल भए पनि सहमति भने जुट्न सकेको थिएन, जसले गर्दा नेता कार्यकर्तामा अन्तर्वर्तीका विषयलाई लिएर अन्यता बढ्दै गएको छ। राजनीतिक विश्लेषक तथा कांग्रेस जानकार पुरूषोत्तम दाहालले पार्टीलाई रूपान्तरण गर्नुको विकल्प नभएको बताउनुहुन्छ।
1: पुस्ताले अनुभव गरिरहेको

0: जे को कांग्रेस भित्र अहिले सदस्यता अध्यावधिक आन्तरिक विवादको जड बनेको छ। तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएल काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दैनिक समानता जलवायु परिवर्तनले प्रभाव पार्दै
1: समस्याबाट त्यति उम्किन सक्दैन क्या भनेर खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त, टेबलमा बसेर डिस्कसन गर्ने त हुँदैन।
0: महिलामाथि निवासन न्यूनीकरणका लागि अप्नाउनु पर्ने नीति विशेष श्रृङ्खलाहरूमा बाँकी नै छ। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध

0: जलवायु परिवर्तनका कारण महिलामा पर्ने प्रभाव के होला? असर न्यूनीकरणका लागि के गर्न सकिन्छ होला? नमस्कार, कार्यक्रम हिरो मौसममा स्वागत छ। म सन्तोष शर्मा। आजको हिरो मौसममा हामी लैङ्गिक समानता र जलवायु परिवर्तनको असर न्यूनीकरणको क्षेत्रमा क्रियाशील दिव्या गुरुङसँग कुराकानी गर्दैछौ।
1: जलवायु परिवर्तनले ल्याएको असर कुन प्रसार जसको चाहिँ सम्पत्ति जुनै पनि किसिमको सम्पत्ति कम भएको एकदमै गरिब अथवा मौसममा भएको व्यक्तिहरूको अन्त उनीहरूले बुझ्नु उनीहरूको लागि उनीहरूको गएर समय बिताएर बुझ्ने गर्नेमा चाहिँ लगानी नै कम भएको छ। अनि त्यस्तो ध्यान कम हुँदाखेरि प्रकाश के हुँदछ भने जस्तो किसिमको मान्छेबाट प्रवृत्ति त्यो एरियामा लगानी नै कम अनि त्यो किसिमले नहेर्दाखेरि ध्यान पनि कम हुँदाखेरि लगानी आउँदा चाहिँ एकदम माथि फ्याक्रो हुँदाखेरि जलवायु परिवर्तनबाट जुन चाहिँ असर भएकोलाई हामीले गरेको भनेर खुसी त हुन्छौँ है। यति प्रोजेक्ट गरेको त्यो प्रोजेक्ट गरेको तर त चेन्ज भएको हुँदैन, तर त परिवर्तन आएको हुँदैन, त्यसले गर्दा उनीहरू समस्याबाट त्यति उम्किन सक्दैन कि भनेर। त्यसो गर्दा उनीहरूले चाहिँ त्यो एरियामा चाहिँ ध्यान धेरै दिनुपर्छ, लगानी हुनै पर्छ, पैसामा होस्, ज्ञानमा होस्, तरिकामा होस्, उनीहरूलाई बुझ्ने शक्ति भनौँ न एउटा दलित महिला खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त, टेबलमा बसेर डिस्कसन गर्ने त हुँदैन।
0: जे जति प्रविधि अथवा सहयोग जे जति पाइन्छ त्यो समुचित गर्नु परिरहेका छैन। महिला, आदिवासी, जनजाति अथवा लैङ्गिक अल्पसंख्यक त्यो समुदायतर्फ हामी ध्यान दिन सक्यौँ अथवा सकेनौँ अथवा दिएको भएदेखि चाहिँ राम्रो हुन्छ भन्ने लाग्छ।
1: त्यो ध्यान पुगेको छैन, के जानुपर्ने त, कसमा जानुपर्ने भने त्यो विश्लेषणै राम्रो भएको छैन होइन। अब जनजाति भन्यो कहाँको जनजाति, जनजाति पनि धनी गरिब अब अरू दलितहरूमा त क्षतिग्रस्तहरू धनीहरू छ के जाँदैछ भने त्यो विश्लेषण जुन चाहिँ किसिमको हामीले विविध त्यो विश्लेषण गर्नुपर्ने स्पेसली जलवायु परिवर्तनमा चाहिँ एकदमै इम्पोर्टेन्ट छ होइन। त्यो विश्लेषण चाहिँ एकदमै कम भइरहेछ, त्यो विश्लेषण कम हुँदाखेरि प्रोग्राम प्लानिङमा त्यसरी हुँदो रहेछ।

0: भनेपछि लिङ्गिकको रूपमा त्यस्तो सैद्धान्तिक रूपमा भयो त्यस्तो खालको व्यवहार अथवा त्यस्तो खालको अध्ययन अनुसन्धान पनि भएकै छैन नेपालमा अथवा कति कति भएको छ तपाईँ त पुग्दैन भनेर
1: अनुसन्धान त भएको छ एकदम मान्छेले क्लियर पनि छ अब त्यो व्यक्तको कम्पाउन्ड प्रकारले हेर्ने क्लियरिटी भएको छ विश्लेषण रिसर्चहरू चाहिँ धेरै भएको छ तर जब लगानीमा काम गर्नु जान्छ नि त्यस माथि मात्रै भएर नहुँदो रहेछ त्यहाँ मन त एकदम छ नि गर्नु र त्यो सिप पनि चाहिने रहेछ त्यसको सिप साथसाथ लगानीमा धेरै मैले घरिघरि भने जस्तो लाग्छ तर लगानी पनि चाहिन्छ हामीले जानेको त्यो जुन चाहिँ समस्या भनेर त समस्या पहिचान त गर्यौँ होइन तर समस्या पहिचान गरिसकेपछि त्यसलाई कसरी गर्ने भन्ने पनि एउटा सिप हुन्छ त्यो सिपमा चाहिँ लगानी पाउँछ पहिचान गरेपछि त्यो जान्छ अर्कै किसिमको स्रोत सिपहरू चाहिँ त्यसमा

0: quizá en mis pequeños yo a pesar que sea una pequeña internet no era como tanto la persona una de las que es más buena en la sala y todo lo que aquí ¿qué te cuesta la misión de más sexo?
1: Hay que más que tener un poco de amigos a cualquier número de un poco de amigos creo que animar una cosa que se conoce a una con ir a tomar algo de gran con un eso que es como el tanto de la que hay un planning a traer a lo cual त्यहाँनिर नि स्टडीहरू हो यो चाहिँ होइन भनेपछि त अन्त कहाँबाट लगानी गर्ने के गर्ने कुरा आयो नि त होइन त्यसैले फर्स्ट एन्ड फरमोस्ट त त्यसमा हाल्नु पर्यो खालीमा पसिसकेपछि तल जाँदाखेरि अहिले कस्तो भइरहेछ भने कृषिमा चाहिँ यति यो एकदम प्राइमेस फर्टाइजर कल्चर गर्नुपर्छ है भनेर लागिरहेछ होइन तर अब त्यहाँ नानीको छ लगानी र सिपको चाहिँ 1,00,000 लगानी छ भने प्लानिङमा गर्छ 10,000 भनेपछि त्यो ठुलो ग्याप हुन्छ बजेटरी ग्याप पनि हुन्छ तर राम्रो के लान अनि पछि काम नगरेर जही मर्न दिवस त्यो पैसा सकेर आउँछ तर लगाउनु त पर्यो त्यसो त्यो बुझाइमा चाहिँ एकदमै कम छ तर त्यो फ्रन्ट लाइनमा चाहिँ इन्भेस्टमेन्ट हुनुपर्छ नि वर्ल्ड लेभल र गाउँ लेभलमा चाहिँ त्यहाँनिरको चाहिँ ध्यान कम भएकोले गर्दाखेरि जति नै ठुल्ठुलो कुरा गरेर विश्लेषण गरे पनि त्यहाँ अन्तिम रूपमा जस्तै लिभ मोमेन्ट बिहान भन्छ नि लिभ मोमेन्ट बिहान

कसा नयाँ भई मन्त्री परिषदको बैठकमा पनि यात्री गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आज पनि संसदको दुवै बैठक अवरुद्ध गरेका छन्। सङ्घीय संसदका दुवै बैठक अवरुद्ध गरेपछि विभिन्न नीति निर्माणको काम प्रभावित बनेको छ। नेकपा एमाले सातै प्रदेशबाट चुनाव संकलन गर्ने भएको छ। साढे दुई महिनामा नेपालमा बढ्दो संक्रमण 10 जिल्लासम्म फैलिएको छ। नेपाली काँग्रेसको विवाद चुनिँदै गएको छ। नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिटेन्स अर्थात विदेशी आवागमनमा चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ र फिफा विश्वकप 2026 उद्घाटन समारोहमा सहभागी हुन जान लागेका युवाका अध्यक्ष पंकज विक्रम लेमन र महासचिव किरण राई कालो सूचीमा रहेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उहाँलाई फर्काइएको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल नारा भारतलाई धन्यवाद। भोलि जे 27 बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई भने म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

अत्यधिक पर्याप्त अत्यधिक पानी बरखा से हो।

0: kısa, kare diyor, kurbağa, etin, unun öpü, toplu, saat ve daha çok.
1: वाशिङटनले आफ्नो देशका प्रमुख प्रविधि फर्महरूलाई राष्ट्रिय सुरक्षा जोखिमको सूचीमा राखेपछि बेजिङले संयुक्त राज्य अमेरिकाले चिनिय कम्पनीमाथि दमन गरेको आरोप लगाएको छ। चिनिय विदेश मन्त्रालयका एकजना प्रवक्ताले अमेरिकालाई उक्त त्रुटिपूर्ण अभ्यास सच्याउन भनेका छन्। अमेरिकाले थपेका फर्महरूमा अग्रणी ई कमर्स कम्पनी अलिबाबा र विद्युतीय कार निर्माता बीवाईडी समेत छन्। उक्त सूची अमेरिकी संस्थाहरूलाई चिनिया फर्मसँग काम गर्दाका जोखिमबारे चेतावनी दिन तयार पारिएको हो, तर त्यसरी सूचीकृत हुनुले कुनै किसिमको प्रतिबन्ध भने जनाउँदैन। श्रीलंकाको अदालतले भ्रष्टाचारको आरोपमा तत्कालीन राष्ट्रपति महिन्दा राजपक्षको सरकारका एकजना पूर्व कनिष्ठ मन्त्रीलाई 16 वर्षको जेल सजाय सुनाएको छ। साराना गुणवर्धनलाई सवारी र घर भाडामा लिँदा ठेकेदारहरूलाई बढ़ी रकम दिएर घुस लिएको सहित विभिन्न चार अभियोगमा दोषी ठहर गरिएको हो। र इरानको फुटबल संघले विश्वकप फुटबलको समूह चरणका लागि आफ्नो टोलीलाई उपलब्ध गराइएको टिकट संयुक्त राज्य अमेरिकाले फिर्ता लिएको जनाएको छ। इरानी फुटबल संघले धेरै समर्थकहरूले समूह चरणमा हुने खेलहरू हेर्न अमेरिका जाने योजना बनाएको उल्लेख गरेको छ। इरानले छुट्याइएको टिकट रद्द गरिनु अन्तर्राष्ट्रिय प्रतियोगिता संचालनको भावना विपरीत भएको भन्दै त्यसले राजनीतिक हस्तक्षेप बारे प्रश्न खड़ा गरेको उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
2: सातपक्षमा पुनः स्वागत छ। गृहमन्त्रीका रूपमा पुनः नियुक्त भएका सुदन गुरूङले विक्रम सम्बत 2058 साल जेठ 19 गते भएको राजदरबार हत्याकाण्डको अनुसन्धान अघि बढ़ाउने घोषणा गरेका छन्। आज पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबार स्थित गृह मन्त्रालयमा पदबहाली गरेसँगै गुरूङले यस्तो निर्णय गरेका हुन्। प्रधानमन्त्री राजेन्द्र शाहले आज मन्त्री परिषद विस्तार गर्दै गुरूङलाई गृह मन्त्रालय र महावीर तुङलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिएका हुन्। एक रिपोर्ट। नवनियुक्त गृहमन्त्री गुरूङले पदबहालीसँगै आफूले चारवटा निर्णय गरेको बताए। तीमध्ये दोस्रो निर्णयका रूपमा दरबार हत्याकाण्डको विषय उल्लेख गर्दै उनले यस अघिका प्रतिवेदनहरूको अध्ययनका साथमा थप छानबिन गर्ने बताएका हुन्।
3: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण भिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढ़ाउने।
2: यस्तै उनले जेएनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाहरू फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय समेत गरेका छन्।
3: जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न, सके नसके सम्बन्धमा छानबिन गरी सिफारिश सहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने।
2: त्यस्तै मन्त्री गुरूङले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अझै बलियो बनाउने दावी पनि गरे। साथै उनले छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुङ्गो लगाउने र हरेक फाइल खोलिने समेत बताए। बालेन नेतृत्वको सरकारमा यसअघि पनि गृहमन्त्री रहिसकेका गुरूङले सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि पदभार सम्हालेको 27 दिनमा राजीनामा दिएका थिए। आज बिहान बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदले सुदन गुरूङ सम्बन्धी छानबिन समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको जानकारी दिएका थिए। यद्यपि सरकारले अहिलेसम्म उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन। विपक्षीहरूले सरकारले आफू अनुकूलको समिति बनाएर गुरूङलाई चोख्याउन खोजिएको आशंका प्रकट गर्दै आएका थिए। त्यस्तै विज्ञान प्रविधि मन्त्री पुनले पनि आजै पदबहाली गरेका छन्। त्यस क्रममा उनले आफूले पदमा छँदा विज्ञान प्रविधि र नव प्रवर्तनको जग बसाल्ने तर पूरै कार्यकाल पदमा नबस्ने बताए।
4: अब जे जति गर्न सकिन्छ सकेसम्म रात दिन काम गरेर 5 वर्षको हो यो के अरे सरकार 5 वर्ष मैले रात दिन काम गरेर बोडीमा 3 वर्ष बोडीमा है मैले भन्नु हो त्यो मन्त्री भएर खाने होइन। त्यसपछि के हुन्छ भने नयाँ युवा भाइ बहिनीहरूलाई एउटा राम्रो एउटा जग बसालेर बलियो फाउन्डेसन बसालेर चाहिँ छोड्ने हो।
2: सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका पुन म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारका रूपमा निर्वाचित हुँदै पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन्। गुरूङ र पुनको नियुक्तिसँगै शाह नेतृत्वको मन्त्री परिषदको सदस्य संख्या 17 पुगेको छ। अब अर्को प्रसंग संसदमा जारी गतिरोध बारे सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय छलफल गरेको भोलिपल्ट आज मुख्य विपक्षी दल नेपाली कांग्रेसले पनि अन्य विपक्षी पार्टीहरूसँग परामर्श गरेको छ। विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धी विषयमा दिएका अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने र उनले सदनमै उपस्थित भएर माफी माग्नुपर्ने माग गर्दै आएका छन्। विपक्षीहरूको यही अडानका कारण आज पनि संसद बैठक सञ्चालन हुन सकेन। यसै सन्दर्भमा हामीले मुख्य विपक्षी नेपाली कांग्रेसका सचेतक निष्कल राईलाई टेलिफोन सम्पर्क गरी शुरूमा विपक्षी दलहरूको छलफलबाट के निष्कर्ष निस्कियो भनेर सोधेका छौं।
5: हामीले पनि अब कसरी जाने भन्ने कुरामा अगाडि बढेको छ। त्यो भन्दै गर्दाखेरि हाम्रो तपाईँको पहिलो प्राथमिकता जुन चामलज्यू आएर वास्तवमा आफ्नो अभिव्यक्तिमाथि जुन थियो त्यसलाई तपाईँको पछाडि लिनुपर्ने कुरा चाहिँ हामीले यथावतै कायम राखेको छौँ र सरकारसँगको संवादलाई चाहिँ कायम राखेर अगाडि बढ्ने भन्ने कुराको निर्णय गर्यो।
2: त्यो भनेको सदन चल्न दिएर पनि बहस जारी राख्ने विकल्पतर्फ अब तपाईँहरू प्रवेश गर्नुभएको हो मोटामोटी?
5: होइन, त्यस्तो पनि नबुझौँ, त्यसरी पनि नबुझौँ। हाम्रो तपाईँको कायमै छ, भोलिसम्म पनि हामी संवादमै रहन्छौँ, सत्तापक्ष सरकारसँग पनि संवादमै रहन्छौँ र भोलिसम्मको स्थिति सदन चल्नुभन्दा अगाडिसम्मको स्थिति कस्तो रहन्छ, कस्तो बन्छ भन्ने कुरालाई निर्धारण गर्ने हो।
2: अब कतिपय सांसदहरूले मतदाताका कुरा राख्नबाट हामी वञ्चित भयौं भनेर कुरा उठाउन थालिसक्नुभयो, कहिलेसम्म तपाईँहरू अडिग भइराख्नुहुन्छ त?
5: होइन, यो कुरो यस्तो छ, मतदाताको कुरा, आम नागरिकको कुरा त्यो महत्वपूर्ण कुरा छ, त्यो हामीले पनि सम्झेका छौँ। तर त्योभन्दा अगाडि यो राष्ट्रियताको कुरा रह्यो, यो गम्भीर कुरामा प्रणालीज्यू सम्माननीय सदनमा आएर उहाँले राख्नु भएको कुरा सर्वभौम सम्पन्न मुलुक हाम्रो जस्तो मुलुकको विपक्षमा छ, त्यसले गर्दाखेरि हाम्रो तपाईँको यो आन्दोलनको स्वरूप त कायमै रहन्छ।
2: अब यहाँ सत्ता पक्षले हिजो छलफलका क्रममा पनि परराष्ट्र मन्त्रीले त्यस विषयमा कुरा राख्ने नभए सत्तारूढ दलकै सभापतिले पनि कुरा राख्ने भन्ने कुरा पनि आयो र परराष्ट्र मन्त्रीले एक हदसम्म विभिन्न फोरमहरू मार्फत त्यसलाई प्रष्ट पार्ने कोशिश गर्नुभएको पनि देखियो। तपाईँहरूले पनि बीचको केही बाटो देखिराख्नु भएको होला नि त, तपाईँहरूले केही सुझाउनु हुँदैन?
5: एउटा कुरा चाहिँ के हो भनेर भन्नुहुन्छ भने प्रधानमन्त्रीज्यूले आएर बोल्नुभएको गल्ती उहाँले आफूले बोल्नु भएको छ, त्यसले गर्दाखेरि त्यसमा तपाईँ ढाक्छ भन्न परराष्ट्र मन्त्रीज्यू आएर भन्ने कुरो हो, त्यो पनि त्यति राम्रो उचित होइन। राष्ट्र मन्त्रीज्यू मात्र होइन, अरू कसै सरकारको मान्छेले प्रधानमन्त्रीज्यूको स्टेटमेन्टलाई तपाईँको त्यहाँनिर आएर भनिदिनु भए हुन्छ, तर त्यो स्टेटमेन्ट तपाईँको कस्तो कस्तो स्टेटमेन्ट हुन्छ भन्ने कुरा प्रधानमन्त्रीज्यूले बोलिसके पछाडि फेरि परराष्ट्र मन्त्रीको मन्त्रालय निकालेको विज्ञप्ति जस्तो त्यो चाहिँ क्रस होल्डिङ अकुपेसन मात्र हो भन्ने जस्तो हो भने चाहिँ त्यस्तो त त्यो कुरा होइन, त्यसले झन् दिशान्तर गर्छ, त्यो कुरा हामीले पनि हामीलाई सशङ्कित बनाएको हो।
2: तपाईँहरूले ठ्याक्कै खोज्नु भएको के त राईजी, प्रधानमन्त्रीले आफ्नो कुरा राख्नुपर्छ, आशय व्यक्त गर्नुपर्छ भन्ने मात्रै हो कि रेकर्ड मात्रै हटाउने, माफी माग्ने आदि इत्यादि सबै गर्नुपर्छ भन्ने एउटा
5: प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति उहाँले आत्मआलोचना गर्नुपर्छ, समयमा तपाईँको त्यो गलत थियो भनेर भन्नुपर्छ, रेकर्डबाट पनि हटिनुपर्छ, किनभने सामान्य प्रधानमन्त्रीले बोल्नु भएको कुरा भनेको त्यो भोलिको दिनमा पनि नजिकको रूपमा बस्छ, एकदम गम्भीर विषय छ, त्यो गम्भीर विषयलाई हामीले उठान गरेको छौँ।
2: अब सत्ता पक्षको छलफलमा पनि तपाईँहरूले भाग लिनुभयो, विपक्षी सहयात्रीहरूसँग पनि आज संवाद गर्नुभयो, भोलिको लागि सदनको बैठक आह्वान गरिएको छ तर अहिलेसम्म कुरा मिलिसकेको छैन, अब यो छलफल कसले कसरी अगाडि बढाउँछ र तपाईँहरू टुङ्गोमा
5: हुनुहुन्छ? छलफल अगाडि बढ्छ, अब यो यसको इनिसिएसन लिनुपर्ने खासमा सत्ता पक्षले हो, सरकारले हो, र हामीले पनि यसको इनिसिएसन लिइसकेको छौँ, भइराख्नु हुँदैन भन्ने कुरामा हामी पनि गम्भीर छौँ, त्यसले गर्दाखेरि अहिले चाहिँ भोलिसम्मको लागि तपाईँको हामी संवाद त खुलाइराखेका छौँ, हामी सम्पर्कमै पनि छौँ, सत्ता पक्षसँग पनि सम्पर्कमा छौँ, प्रतिपक्ष दलहरूसँग संवादमा छौँ, संवाद सहकार्य रूपमा परिणत हुन्छ भन्ने म चाहिँ आशा गर्छु।
2: उनी थिए नेपाली कांग्रेसका सचेतक निष्कल राई। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पाउने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। अब एउटा प्रसंग संक्षेपमा। जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध दायर सहकारी ठगी सम्बन्धी मामिलाबाट संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ। महान्यायाधिवक्ताको निर्णय अनुसार सरकारी वकिलहरूले आरोप पत्र संशोधनका लागि निवेदन दिएका थिए। न्यायाधीश मोहन सुवेदीको इजलासले आज उक्त संशोधन स्वीकृत गरेको श्रेष्ठदार प्रभाकर कुमार मल्लिकले बीबीसीलाई जानकारी दिए। उनका अनुसार लामिछाने विरूद्धको सहकारी ठगीको अभियोग भने यथावत रहनेछ। यसअघि कास्की जिल्ला अदालतले पनि लामिछाने विरूद्ध लगाइएका सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग हटाउन अनुमति दिएको थियो। यद्यपि लामिछाने विरूद्ध संगठित अपराध सम्बन्धी मुद्दा काठमाडौँ र रूपन्देही जिल्लामा अझै कायम छ, सम्पत्ति शुद्धिकरणको मुद्दा भने कास्की जिल्ला अदालतमा मात्रै दर्ता गरिएको थियो। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। पश्चिम अफगानिस्तानमा तालिबान फौजहरूले कट्टर धार्मिक पहिरन सम्बन्धी नियम उल्लंघन गरेको आरोपमा महिलाहरू पक्राउ गरिएको विरोधमा भएका प्रदर्शनमाथि गोली चलाएको खबर आएका छन्। हैरातमा कम्तीमा दुईजनाको ज्यान गएको बताइएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्षन एथिराजनको रिपोर्ट।
6: सन् 2021 सत्ता नियन्त्रणमा लिएता इस्लामिक कानूनको कठोर व्याख्या गर्दै तालिबानहरूले महिला लक्षित कैयौं प्रतिबन्धहरू घोषणा गरेका थिए, जसमा पहिरन सम्बन्धी नियमहरू पनि समावेश थियो। त्यसमा महिलाहरूले घर बाहिर निस्कदा पूर्ण रूपमा अनुहार ढाक्नुपर्ने जनाइएको थियो। हेरातका बासिन्दाले तालिबानका नैतिकता सम्बन्धी प्रहरीले महिलाहरूलाई शरीर ढाक्ने गरी बुर्का नलगाएको आरोपमा पक्राउ गरेको जनाएका छन्। तालिबानले सञ्चालन गरेको संचार मन्त्रालयले हेरातमा केही पनि अस्वाभाविक नभएको भन्दै पोशाक सम्बन्धी आचरण ईश्वरीय आदेश भएको जनाएको छ। सरकारी दमनसँगै हेरातमा घरबाट बाहिर जाने महिलाहरूको संख्या उल्लेख्य रूपमा घटेको कैयौं बासिन्दाहरूले बताएका छन्। एकजना महिलाले अवस्था सहन गर्न नसकिने प्रकृतिको रहेको जनाएकी छन्। अफगानिस्तान स्थित राष्ट्रसंघीय मिशनले यसअघि पोशाक सम्बन्धी नियम उल्लंघन गरेकोमा महिलाहरू पक्राउ गरिएको प्रति चिन्ता व्यक्त गर्दै त्यसले मानव अधिकार सम्बन्धी गहिरो प्रश्नहरू उठाएको बताएको थियो।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा 5/5 पुरानो पेट्रोल पम्पको दक्षिण पट्टि।
0: सम्पर्क नम्बर 0084-00-192-400-210
1: साथै कोहलपुर 11/11 चौतारामा रहेको पनि जानकारी गराइन्छ।

0: निसरना रोग मसे बची स्वस्थ जीवन अपनाई
1: निसरना रोग झट्ट बढ़त ध्यानी बिहेवियर जीवन खत्म हुई
0: संतुलित खाना खाई व्यायाम शब्द करी
1: धूम्रपान मदिरा मसे दूर रही तनाव भना नियंत्रण करी
0: आजुक निर्णय काली जीवन अजरा निसरना रोग मसे बाँची स्वस्थ जीवन अपनाई
1: रेडियो गुरुबाबा एफएम का सहकारी स्वास्थ्य कार्यालय बर्दिया से जनहित जारी संदेश
2: किस्ता तिरेको भर्खरै जस्तो लाग्छ अर्को महिना आइसक्यो बुढी कराउन थालिसकी किस्ता तिर्ने दिन आइसक्यो भनिराख्छ यो महिना मेरो पनि किस्ता तिरिदिनुहोस् है भाउजू अर्को महिना म दुवैजनाको किस्ता तिर्छु
0: हुन्छ बाबु तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ लिएको ऋण त तिर्नै पर्छ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो कर्जा लिएर नियतवश कर्जा चुक्ता नगर्दा कानूनी कार्यवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ
3: युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र रेडियो गुरुबाबा एफएमको सहकार्यमा जनहितमा जारी सन्देश

0: भएको
1: ले देख्नु भयो औषधि हालेको
0: लौ न सरी ढाक्ने कपडा मास्क पन्जा खोरी यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ क्या
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् त रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिनँ
5: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भएँ म अलिकति पनि हिँड्न सक्दिनँ श्वास श्वासमै समस्या देखियो
6: धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: पानी बचाई बानी लगाऊ
9: थोरै दुख गर्यो भने गाह्रो छैन खाना
10: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निनियोको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ वर्षा कम हुन सक्छ लामो सुक्खा अवधि रहन सक्छ
11: त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो अब पानी बचाउने धान खेती अपनाऊ
10: धान छर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ सिरान मध्य र पुछार क्षेत्रमा पालै पालो रोपौ
12: कम पानीमा राम्रो हुने धानका जातहरू जस्तै सुक्खा धान हर्दिनान सावा मन्सुली र बहुगुनी प्रयोग गरौं
10: डीएसआर विधि सुक्खा खेतमा धान छर्ने विधि एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ
11: खेत सम्याउ आली बलियो बनाऊ धेरै पानी नजमाऊ
12: समूहमा पानी बाँडौ नहर सफा राखौ पानीको प्रत्येक थोपा बचाऊ
9: पानी बचाई खेती गरौ उत्पादन बढाउ परिवार र देश समृद्ध बनाऊ
12: बबई सिंचाई आयोजना वैदिक वर्दियाद्वारा जनहितमा जारी सन्देश

0: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिने अरू के गर्नुपर्छ?
1: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

हीरा खेते भरी पैसा फल्स रुखैमा टिप्ने अरु खेताला छन् बसौली सुखैमा ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको पछि हट्नु कसरी झन् ती